0: صدر جمہوریہ دروپدی مرمو اتوار سے مولدووا، شمالی مقدونیا اور رومانیہ کے 3 روزہ دورے پر رہیں گی۔ نیتی آیوگ نے سرمایہ کاری فرینڈلینیس کا اشاریہ 2026 جاری کیا ہے۔ گجرات اعلیٰ ترین کارکردگی کرنے والی ریاست کے طور پر ابھری ہے۔ اس کے بعد مہاراشٹر اور تمل ناڈو آتے ہیں۔ مایاناز ویسٹ انڈیز کرکٹ کھلاڑی گیری سوبرز کا انتقال ہو گیا ہے۔ اور بھارت نے اگلے مہینے بیلجیم اور نیدرلینڈز میں منعقد ہونے والے ایف آئی ایچ خواتین کے ہاکی عالمی کپ کے لیے بھارتی ٹیم کا اعلان کر دیا ہے۔ اب خبریں تفصیل سے۔ وزیراعظم نریندر مودی نے آج ہریانہ، پنجاب اور چنڈی گڑھ سے تقریباً 25,000 کروڑ روپیے کے مختلف ترقیاتی پروجیکٹوں کا آغاز کیا۔ ان پروجیکٹوں کا مقصد کنیکٹیویٹی کو مستحکم کرنا، مسافر سہولتوں میں اضافہ کرنا اور خطے میں معاشی ترقی کو فروغ دینا ہے۔ وزیراعظم نے آج شام جالندھر میں 5,470 کروڑ روپیے سے زیادہ لاگت کے مختلف ریل اور سڑک بنیادی ڈھانچے کے پروجیکٹوں کا افتتاح کیا اور سنگ بنیاد رکھا۔ جناب مودی نے تزئین نو کیے گئے 75 ریلوے اسٹیشنوں کا افتتاح کیا، جن میں امرت بھارت اسٹیشن اسکیم کے تحت جالندھر کینٹ اسٹیشن بھی شامل ہے۔ جالندھر میں عوامی جلسے سے خطاب کرتے ہوئے وزیراعظم مودی نے کہا کہ بھارت کے ہر شہری کی خدمت کرنا، ان کی زندگیوں کو آسان بنانا اور انہیں ترقی کے نئے مواقع فراہم کرنا مرکز کی NDA حکومت کی ترجیح ہے۔ انہوں نے کہا کہ یہ NDA حکومت کی ذمہ داری ہے کہ وہ اس بات کو یقینی بنائے کہ ہر کنبہ، چاہے وہ غریب ہو یا متوسط طبقے سے تعلق رکھتا ہو، اسے بہتر سے بہتر سہولتیں ملیں اور حکومت کے کام کاج میں ناگرک دیو بھو کے جذبے کی عکاسی ہو۔
1: ہم ناگرک دیو بھو اس منتر پر چل رہے ہیں۔ غریب ہو، مڈل کلاس ہو، ایسے ہر پریوار کو بیسٹ سے بیسٹ سویدھا ملے، یہ ہمارا پریاس ہے۔ اور ناگرک دیو بھو کا یہ بھاو ہمارے کام میں دکھتا ہے۔
0: وزیراعظم نے کہا کہ یہ ریلوے اسٹیشن سبھی جدید سہولتوں سے لیس ہیں۔ انہوں نے مزید کہا کہ ان اسٹیشنوں کی کایا پلٹ کا پروگرام دنیا کے سب سے بڑے اسٹیشن تزئین نو پروگرام امرت بھارت اسٹیشن اسکیم کا حصہ ہے۔
1: بیتے برسوں میں بھاجپا سرکار نے ستھتیوں کو بدلنا شروع کیا۔ آج پورے دیش میں ریلوے اسٹیشنوں کا کایا کلپ کیا جا رہا ہے۔ امرت بھارت اسٹیشن اسکیم کے تحت 1300 سے زیادہ ریلوے اسٹیشن کو آدھونک بنایا جا رہا ہے اور ان میں سے کئی اسٹیشن پر کام پورا ہو چکا ہے۔ آج ایسے ہی 75 اسٹیشنز کا لوکارپن کیا گیا ہے۔ جب آپ یہاں جالندھر کینٹ اسٹیشن میں جائیں گے تب آپ کو احساس ہوگا کہ واقعی ہمارا دیش وکست راشٹر بننے کی اور بڑھ رہا ہے۔
0: وزیراعظم نے جالندھر کینٹ ریلوے اسٹیشن سے سنت رویداس ایکسپریس ٹرین کو جھنڈی دکھا کر روانہ کیا۔ اس موقع پر ریلوے اور اطلاعات و نشریات کے مرکزی وزیر اشونی ویشنو اور دیگر سرکردہ شخصیات بھی موجود تھیں۔ وزیراعظم مودی نے دلی امرتسر کٹرا 4 لین گرین فیلڈ ایکسپریس وے اور 6 لین والے جنوبی لدھیانہ گرین فیلڈ بائی پاس کی ترقی کا سنگ بنیاد رکھنے جیسے قومی شاہراہوں کے پروجیکٹوں کا بھی افتتاح کیا۔ حکومت نے پارلیمنٹ کے مانسون اجلاس سے قبل اتوار کے روز پارلیمنٹ کی سبھی سیاسی جماعتوں کے ایوان کے رہنماؤں کی میٹنگ طلب کی ہے۔ میٹنگ کے دوران حکومت سبھی سیاسی جماعتوں سے تعاون چاہے گی تاکہ پارلیمنٹ کے دونوں ایوانوں کا کام کاج خوش اسلوبی سے چلایا جا سکے۔ پارلیمنٹ کا مانسون اجلاس 20 جولائی سے شروع ہوگا جو 13 اگست تک جاری رہے گا۔ مانسون اجلاس کے دوران کئی اہم بلوں کو بحث اور منظوری کے لیے پیش کیا جائے گا۔ اس دوران آج نئی دلی میں وزراء کے گروپ کی ایک میٹنگ ہوئی۔ میٹنگ میں مرکزی وزراء امت شاہ، راج ناتھ سنگھ، راجو رنجن سنگھ، کنجراپو رام موہن نائیڈو اور کرن رجیجو موجود تھے۔ میٹنگ کے دوران لیڈروں نے آئندہ پارلیمانی اجلاس کی حکمت عملی ترتیب دی۔ صدر جمہوریہ دروپدی مرمو اس مہینے کی 19 سے 25 تاریخ تک مولدووا، شمالی مقدونیا اور رومانیہ کے سرکاری دورے پر رہیں گی۔ نئی دلی میں میڈیا کو تفصیلات بتاتے ہوئے وزارت خارجہ میں مغربی امور کے سیکرٹری سی بی جارج نے بتایا کہ یہ سرکاری دورے جمہوریہ مولدووا، جمہوریہ شمالی مقدونیا اور رومانیہ کے صدور کی دعوت پر کیے جا رہے ہیں۔ انہوں نے کہا کہ یہ دورہ تاریخی اہمیت کا حامل ہے کیونکہ کسی بھی بھارتی صدر جمہوریہ کے ذریعے جمہوریہ مولدووا اور شمالی مقدونیا کے اولین باہمی دورے ہوں گے۔ انہوں نے کہا کہ رومانیہ کا دورہ 3 سے زیادہ دہائیوں میں کسی بھارتی صدر جمہوریہ کا پہلا سرکاری دورہ ہوگا۔ جناب جارج نے مزید کہا کہ رومانیہ کا آخری دورہ سال 1994 میں ہوا تھا۔ जनाब जॉर्ज ने उजागर किया कि ये दौरा वस्ती और मशरकी यूरोप के साथ भारत की बढ़ती हुई मसरूफियात की अक्कासी करता है। नीज खित्ते के ममालिक के साथ शराकतदारी को मुस्तहकम करने के भारत के अहद का अदा करता है। जनाब जॉर्ज ने कहा कि यह दौरा यूरोप के साथ भारत के वसीत तर ताल्लुकात और यूरोपीय यूनियन के साथ इसकी जामे शराकतदारी को भी उजागर करता है। सरमायाकारी फ्रेंडलीनेस के इशारे 2026 में भारत की रियासतों और मरकज के जिला इंतजाम इलाकों के दरमियान गुजरात सबसे बेहतर कारकर्दगी करने वाली रियासत के तौर पर उभरी है। इसके बाद महाराष्ट्र, तमिलनाडु, गोवा और उड़ीसा भी आला कारकर्दगी करने वाले के तौर पर उभरे हैं। नीति आयोग ने आज नई दिल्ली में सरमायाकारी फ्रेंडलीनेस का इशारिया 2026 जारी किया, जिसमें उन रियासतों को उजागर किया गया है जो सरमायाकारी को रागिब करने में बेहतरीन मकाम पर आए हैं। ये साल 2047 तक विकसित भारत के मकसद की जानिब भारत के सफर को उजागर करता है। इशारे में तमाम 28 रियासतों और मरकज के जेर इंतज़ाम 8 इलाकों का 8 सुतूनों का इस्तेमाल करते हुए तजज़िया किया गया, जिनमें बुनियादी ढांचा, कारोबारी माहौल, वसाइल, सरकारी पॉलिसी, जाब्ता जाती सहलकारी, इदारा जाती माहौल, मालियाती बेहतरी और माहौलियाती लचक शामिल हैं। मरकजी वजीर खजाना निर्मला सीतारमन ने आंध्र प्रदेश के वजीर आला एम चंद्रबाबू नायडू के साथ 1,03,246 मुस्तफदीन को 3,216 करोड़ रुपये मालियत के कर्जे तकसीम किए। ये कर्जे आंध्र प्रदेश के पलनाडु ज़िले में मुनक़िद क्रेडिट आउटरीच प्रोग्राम में मरकजी हुकूमत के मुख्तलिफ स्कीमों के तहत तकसीम किए गए। जिन शोबों के लिए ये इमदाद फराहम की गई है उनमें ज़रात, MSMEs और हाउसिंग, तालीम, गाड़ियाँ और शमसी तवानाई के शोबे शामिल हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। वजारत खारजा ने आज कहा कि मुंबई अहमदाबाद हाई स्पीड रेल प्रोजेक्ट के बारे में भारत जापान के दरमियान बातचीत इत्मीनान बख्श तरीके से आगे बढ़ रही है। सोशल मीडिया पोस्ट में एक सवाल का जवाब देते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि ये पोस्ट एक फर्द के राय की अक्कासी करती है और ये हकीकत से मुख्तलिफ है। नई दिल्ली में मीडिया से बात करते हुए उन्होंने कहा कि जापान E20 ट्रेन सीरीज़ मुहैया कराएगा, लेकिन ये साल 2030 के अवाइल में ही होगा क्योंकि ट्रेन अभी तैयारी के मरहले में है। हाई स्पीड रेल प्रोजेक्ट के बारे में हुई पेशरफ्त को उजागर करते हुए जनाब जायसवाल ने कहा कि तामीराती काम तेज़ी से आगे बढ़ रहा है और साल 2027 में पहला सेक्शन ऑपरेशनल हो जाएगा। उन्होंने मज़ीद कहा कि फरीक़ैन ने एक भारतीय हाई स्पीड ट्रेन से ऑपरेशन शुरू करने से इत्तेफाक किया है। नायब सदर सीपी राधा कृष्णन ने आज कहा कि राष्ट्रीय स्वयंसेवक संघ RSS का सफ़र मुनज़्ज़म रज़ाकाराना खिदमात की ताकत और अपनी ज़ात से पहले खिदमत के पायदार जज्बे की एक वाजह मिसाल है। उन्होंने ये बात नई दिल्ली में श्याम जाजू और अनुपम त्रिवेदी की तसनीफ करदा किताब RSS एट 100 ए सेंचुरी ऑफ सर्विस यूनिटी एंड सेक्रीफाइस के इजरा के मौके पर कही। तकरीब से खिताब करते हुए नायब सदर ने कहा कि RSS ने खिदमत, इत्तेहाद और कौमी शऊर के नज़रियात को मजबूत किया है और बेलौस खिदमत और कौम की तामीर के ज़रिए नस्लों को मुतासिर किया है। उन्होंने इस बात को उजागर किया कि तंजीम का 100 साल सफ़र इस बात को जाहिर करता है कि कौम की देरपा तरक्की सिर्फ हुकूमती इदारों के ज़रिए ही नहीं बल्कि फ़ाल शहरी किरदार और रज़ाकाराना खिदमत के ज़रिए भी हासिल की जाती है। ईरान के पासदारान इनकलाब इस्लामी IRGC ने दावा किया है कि उसने आज शाम कुवैत और ओमान में अमरीकी फौजी ठिकानों को निशाना बनाते हुए जवाबी हमले किए हैं। ईरान की सरकारी एजेंसी के मुताबिक IRGC ने एक बयान में कहा कि ये हमले ऑपरेशन नसर 2 के 11वें, 12वें और 13वें दौर के दौरान किए गए। उसने दावा किया कि ईरानी फोर्सेज ने शाम के अलतनफ खित्ते में अमरीका की खसूसी कार्रवाइयों के कमान के एक मरकज पर अचानक हमला कर दिया। यूक्रेन में रात में किए गए रूसी हमलों में कम से कम 4 अफराद हलाक और दीगर 20 जख्मी हो गए। ओडेसा इलाकाई फौजी इंतजामिया के सरबरा ओले कीपर ने बताया कि ओडेसा के जुनूबी साहिली शहर पर रूस के एक मिसाइल हमले में 2 अफराद हलाक और दीगर 10 जख्मी हो गए। यूक्रेन के सदर वोलोदिमिर जेलेंस्की ने कहा कि ज़ेपोरोजिया खित्ते में एक और हमले में मजीद 2 अफराद हलाक हो गए और 5 दीगर जख्मी हुए हैं। हुकाम ने रूसी हमलों में मुल्क के दीगर 5 खित्तों में लोगों के जख्मी होने की भी खबर दी है। चीफ इंतखाबी कमिश्नर ज्ञानेश कुमार ने कहा है कि भारत का इंतखाबी कमीशन ECI दुनिया के सबसे शफाफ और मोतबर इंतखाबी इदारों में से एक है। جہاں دنیا کی کئی جمہوریتیں بھارت کے انتخابی عمل